0: لحن الشعوب.
1: لحن الشعوب.
2: अरे यार कोई एसी चला दो यार
3: सही है
2: मजा ही मजा